0: Radio.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेस सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको मा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
7: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
8: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
7: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
8: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक दुख होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? अरे राम, कति ठाउँमा भ्याउनु मैले? अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517115।
4: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएल मा
3: इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517115।
4: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएल मा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएल मा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083-523-7 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा

0: शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ?
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
0: विभिन्न

0: हरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: डाइरिया,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतयादेखि छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम।
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतयादेखि छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। सड़क सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको शुभकामना। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट प्रहरी सहायक हवलदार यमबहादुर खड्का र म राधा सुवेदी उपस्थित भइसकेका छौं।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो।
0: तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न

0: सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ।
1: अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ।
0: रूकुम पश्चिमको मुसिकोट नगरपालिका तीन मछमी स्थित गुडिरहेको बसको ढोकाबाट खस्न जाँदा बसमा सवार एकजना महिला गम्भीर घाइते भएकी छिन्। हिजो बिहान 9:45 समयमा मध्य पहाड़ी राजमार्ग अन्तर्गत मछमीदेखि सोलाबाङ तर्फ जाँदै गरेको रा 1483 नम्बरको गुडिरहेको बसको ढोकाबाट खस्न जाँदा बसमा सवार रूकुम पश्चिम मुसिकोट नगरपालिका दुई रातामाटा बस्ने वर्ष 48 की विष्णु खट्टी खस्न जाँदा गम्भीर घाइते भएकी हुन्। घाइतेको नेपालगंज भेरी हस्पिटलमा उपचार भइरहेको छ। बस चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका 13 बस्ने वर्ष 36 का मिनकुमार खण्डका प्रहरीको नियन्त्रणमा रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 श्रीराम चोक स्थित मोटरसाइकलले बालकलाई ठक्कर दिँदा बालक गम्भीर घाइते भएका छन्। हिजो राति 8 समयमा गणेश चोकदेखि श्रीराम चोक तर्फ जाँदै गरेको B4P6952 नम्बरको मोटरसाइकलले बालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 11 बस्ने वर्ष 8 का सुरेश साईलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन्। घाइते भएका बालकको ट्वामा केयर खजुरा सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 11 बस्ने वर्ष 18 का रोशन परिवार जिल्ला प्रहरी कारले सुर्खेतको नियन्त्रणमा रहेका छन्। जुम्लाको चन्दनाथ नगरपालिका 1 एयरपोर्ट चोक स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो राति 9:45 समयमा उर्थुदेखि खलंगा तर्फ आउँदै गरेको कर्णाली प्रदेश 01001B0409 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक जुम्ला पातारासी गाउँपालिका 4 बस्ने वर्ष 35 का लोकबहादुर भण्डारी घाइते भएका हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।
1: ट्राफिक कार्यवाहीमा परे 83 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुरहरू गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 83 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्।
0: एकचालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2100 लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 41 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2100 चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
0: मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ।
1: सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं।
0: दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं।
1: बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं।
0: सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं।
1: आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं।
0: सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ।
1: पैदल यात्रु तथा मुसा चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँडौं।
0: मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं।
1: घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं।
0: सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने यामबहादुर खड्का र मराधा सुवेदी विदा चाहन्छौ। हस्त धन्यवाद। जय नेपाल।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाबिरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, डेस्क पेपर लगायतका पाठ्य सामग्री,
3: लोक सेवा आयोगका किताबहरू,
2: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ, बुद्धपथ, सुर्खेत। सम्पर्क फोन नम्बर 081-521-137।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछापुच्छ्रे बैंकमा पत्थात हातमै प्राप्त गर्नुहोस्, किनकि माछापुच्छ्रे बैंकले देशभरिका शाखा र शाखा रहित बैंकिङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाएनी माछापुच्छ्रे बैंकबाट सजिलै झिक्न मिल्ने। अब समयभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछापुच्छ्रे बैंक।
1: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीद में स्क्रैच मार्फत रु 1,00,000 सम्म को कैश र ओनर को X5 प्लेन स्मार्ट वॉच पक्का उपहार नागरिकता को भर में फाइनेंस र एक्सचेंज सहित को 0% सर्विस चार्ज आज आउनुहोस् श्रीनाथ सप्लायर्स में लोकेशन जुमला रोड स्व होटल को छेव में सुर्खेत संपर्क 9801328807 9801328807 दशैं को दक्षिणा तपाईको नजिकैको शोरूममा
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटेको सब धेरै डराइरहेको हुन्छ तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
4: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: सूचना:
3: यही असलो 24 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू: छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
5: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
5: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858040519 र 9858051715।
6: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 9855013956।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
5: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
4: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
5: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
4: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
6: सूचना के तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
7: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत ₹1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338307, 98012338307। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
8: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
9: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
8: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
9: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
8: 198198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा तत्हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
10: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: समस्याको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी ज्वमसुम कोर्ला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट परमिट समेत खुला गरेको छ। यस्तै नारायणगढ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 वटै पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवपरिवर्तन मंत्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता, पूर्वका विभिन्न पालिका तथा वडा समेत गरी 20 वटा तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8 देखि 11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 जनाको ज्यान जानका साथै 2 जना अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसम कोर्ला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छनृ आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत कर रंगीन घर बरसिन उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाण्डुको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुनमध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84 का लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदायक कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोरला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा इरियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805424290।
5: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840444631।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
2: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Media.
1: Extreme energy drink.
2: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 9855-17-645 र 9884-21-313।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
11: रेडियो भेरी FM।

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी

0: extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खास खाना।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना,
4: यही असोज 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
6: रेडियो भेरी एफएम

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछापुच्छ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछापुच्छ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछापुच्छ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछापुच्छ्रे ब्याङ्क।
1: पाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: me a
1: extreme energy drink.
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
3: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
2: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
3: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
2: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
4: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पञ्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
5: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
7: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 520-702
9: सबैको मन सुने रेडियो भेरी एफएम

Vadelio. Pustaferio. Farasat. Status data.

0: Junior.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाई आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
9: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
9: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना।
2: यही असोज 24 गते चौथो शनिवारको दिन
3: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
0: कान जाँच शिविर हुने सम्बन्धी सूचना। यही असोज 24 गते शनिबारका दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
1: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्। तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5019 र मोबाइल नम्बर 9840-39-117।

0: Extreme energy drink.
1: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब समयभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: खुसीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: हिमाल पहाड़ तराई डोडछौं सबैलाई एघार बजेको भेरी हाइलाइट्स सबैको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा आसन्न चाडपर्वलाई लक्षित गर्दै कर्णालीमा विशेष सुरक्षा योजना तयार, 5,000 बढ़ी प्रहरी परिचालन गरिने। कर्णाली राजमार्ग खुलेको दुई दशक भइसक्दा पनि स्तरोन्नति हुन सकेन, यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान सुधार गर्न सफल। आसन्न दशैं तिहार नेपाल सम्बत छड लगायतका पर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं डीआईजी जयराज सापकोटाले प्रदेशका 10 जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ़ बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनु भएको छ। उहाँले यही असोज 25 गतेदेखि कार्तिक 30 गतेसम्मका लागि सुरक्षा योजना लागू गरिने भन्दै प्रदेशभर 5,314 जना प्रहरी परिचालन गरिने पनि बताउनु भएको छ। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि डीआईजी सापकोटाले गर्नुभएको छ। सड़क खुलेको दुई दशक भइसक्दा पनि आवश्यक मरम्मत तथा स्तरोन्नति नहुँदा कर्णाली राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। उसै त बिरालो र अप्ठ्यारो भूगोल अनि ठाउँ ठाउँमा पहिरो खसिरहने भएकाले यात्रुले सास त्याउन परिरहेको छ। मुख्य गरी कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोला क्षेत्रमा सामान्य वर्षामै लेदो सहितको पहिरो खस्ता स्थानीय आजीव बनेका छन्। ग्याबिन जाली हाल्ने र पानी निकास बनाउने जस्ता काम भए पनि समस्या समाधान हुन नसकेको स्थानीयले बताएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाले दुई वर्ष अघि 3 करोड़ रूपियाँको लगानीमा ग्याबिन जाली लगाए पनि पहिरो थेग्न नसकेर बगेको जनाएको छ। पछिल्लो पटक असोज 9 देखि 11 गतेसम्मको वर्षाले 3 दिन गगने खोलामा आवागमन ठप्प भएको थियो। शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले आफूहरू एक्लैले लगानी गरेर गगने खोला पहिरोको समस्या समाधान गर्न नसक्ने भन्दै प्रदेश र केन्द्रमा पटक पटक गुहार गरे पनि समस्या समाधान हुन नसकेको बताउनु भएको छ। उहाँले समस्या समाधानका लागि दीर्घकालीन उपाय, बजेट र प्रविधि प्रयोग गर्न संघ सरकारसँग आग्रह पनि गर्नुभएको छ। यसै बीच हुम्लाको नामखा गाउँपालिका 5 स्थित नारा लेखमा जमेको हिउँ हिजोबाट पन्छाउन शुरू गरिएको छ। कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमीकोट सड़क खण्डको यारी लेक हुँदै हिल्सासम्म सड़क सञ्चालनमा ल्याउन सड़कमा जमेको हिउँ पन्छाउन थालिएको हो। हिल्सा सिमीकोट सड़क योजनाका प्रमुख बेलबहादुर नेपालीले यारी क्षेत्रबाट नारा लेकतर्फ जमेको हिउँ पन्छाउन शुरू गरिएको भन्दै अझै 2-3 दिनसम्म लाग्न सक्ने बताउनु भएको छ। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्व लीग 2 श्रृंखलामा नामेबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियतामा सुधार भएको हो। नामेबिया भने एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसएससी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय खेल खेल्न पाएको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले आउँदो आइतबारबाट क्यानाडामा लीग खेल्नेछ। ओमान, क्यानाडा र नेपाल सम्मिलित श्रृंखलाका 4 खेलमध्ये कम्तीमा 3 खेल जितेमा नेपालले एक दिवसीय मान्यता जोगाउनेछ। हस् तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सक्यो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दशैं आयो, खुशी ल्यायो, हायर को खुशी को पल योजना
2: अब हायर रेफ्रिजरेटर वाशिंग मशीन एसी वा चेस्ट फ्रीजर खरीद गर्दा पाउनुहोस् आकर्षक उपहार
1: सिंगल डोर फ्रिज मा ड्राई आयरन डबल डोर मा मिक्सर ग्राइंडर अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर शॉर्ट शॉर्ट उपहार
2: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसी मा निशुल्क इन्स्टलेसन सुविधा पनि
1: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशी को पल सजाऊ हरेक घर हायर मोर क्रिएशन मोर पॉसिबिलिटीज

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: the extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900। पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथ रोगको उपचार, जोड्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको फुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98486 3576।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना। यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि के हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active, ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीबीबी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012-38-38-07, 98012-38-38-07। दशैंको दक्षिणा तपाईँको नजिकैको सोरुममा।
7: रेडियो भेरी एफएम।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीबीबी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 12 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक shake the difference.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहल पहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता। अमेरिका र ग्रीसबीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता। र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। नेपाल खबरमा अब पूरा खबर। पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ, 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओखलेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको G2X 1417 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकामा उपचारका क्रममा 4 जना बाल बालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कण्डेल, 15 वर्षीय अर्का एकजना, नाम थर नखुलेका 15 वर्षीय एक बालिका र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गोंगबु लगायतका बस पार्क पुगेका छन्। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टबाट नभई बस पार्क भित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत वा चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि यात्रुहरूलाई आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न समेत भनिएको छ। टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्नेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि शुरू मतदान दिउँसो 3 बजेसम्म चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वारहरू अहिले मत माग्न व्यस्त छन्। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। कांग्रेसका 7317 जना प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन स्थलमा पत्रकारसँग उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा विपद प्रभावित 6 जिल्लाका 20 पालिका संकटग्रस्त क्षेत्र घोषित, सुनको भाव एकै दिन 2900 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 0825656601, 98578935990, 98578135684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 वटा पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलप्रासी, बर्दाघाट, सुस्ता पश्चिमका विभिन्न पालिका तथा केही वडाहरूलाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भयो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँ थियो। आइतबार भने सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यता चाँदीको भाव भने आज सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनीतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रूबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभएको खबरमा उल्लेख छ। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँले बताउनु भएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाड़ीका रूपमा छनौट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको हो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बजाङ, डोटी, डल्लेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाड़ीहरूलाई समेटिएको थियो। असोज 14 बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाड़ीबाट शुरू भएको ट्यालेन्ट हन्ट असोज 15 बजाङ, असोज 16 डोटी र डलेलधुरा तथा असोज 17 अछाम र बाजुरामा पुगेको हो। असोज 19 धनगढ़ीमा कैलाली र कञ्चनपुरका खेलाड़ीको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज 20 र 21 धनगढ़ी ओभलमा आयोजना गरिएको छ। टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाड़ी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकनिक खेलाड़ीका रूपमा अघि सारेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता, अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डरेलधुराका टेकराज थलाल छनौट। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: सूचना,
7: यही असोज 24 गते चौथो शनिवारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
12: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
11: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फोल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
12: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त।
9: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोडनी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
14: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
15: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
16: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
15: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
16: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
15: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
17: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
17: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
18: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
17: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
19: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: जुत्ता लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: me a extreme energy drink.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
5: सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: महाचार महापहार
7: Xiaomi वा Redmi को फोन किन्दा
6: उपहार नै उपहार।
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे।
8: रेडियो भेरी एफएम

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Junior.
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98481-313।
7: रेडियो भेरी एफएम।

0: Media Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190, 97157190।
8: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
10: रेडियो भेरी एफएम।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन

0: अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Sonia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
4: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
7: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया
8: झाडा पखाला
7: दादुरा
8: पोलियो
7: कुपोषण
8: एनिमिया
7: मम्स
8: दम
7: टाइफाइड
8: र पिलिया नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई
0: सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mafia.
1: Extreme energy drink.
2: पायल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटे हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 98489417।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
7: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र ठुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13-956
9: रेडियो भेरी एफएम

0: me a extreme energy drink.
1: सूचना
2: यही असो 24 गते चौथो शनिबारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
1: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
1: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होंडा साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम

0: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: Hibernia.
1: Extreme energy drink.
2: के तपाईलाई पोली हाउस स्प्रिङ कलर स्प्रे पम्प टिम्बु टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
2: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
4: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै
5: हजुर अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन उपचार गर्ने कि नगर्ने औषधि खाने कि नखाने भन्ने अन्यलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस् विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9802290053 फोन नम्बर 083523400 वा 9802290053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ
5: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस्
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
6: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
6: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ
7: रेडियो भेरी एफएम 98.6
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
9: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Patagonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्राच मार्फत ₹1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 9801328807 9801328807। दसैँको दक्षिणा तपाईँको नजिकैको सोरुममा।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपाल पीठ र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 480 44 631।
9: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858517115
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
5: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
4: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
4: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
6: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
7: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 9745 र 9815-84-031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
10: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र ठुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
12: रेडियो भेरी एफएम

0: Mania.
1: Extreme energy drink.
2: खुशीको खबर।
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।

0: Sonia.
1: Extreme energy drink.
2: सूचना
3: यही असो 24 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
5: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड डेस्क पेपर लगायतका पाठ्य सामग्री
6: लोक सेवा आयोगका किताबहरू
5: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-137।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विचैट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियानझिङ र 47 वर्षीय झौ लोङकुइङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाड़ामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेट र अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार संघको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1,400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरीदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरीद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरीद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरीदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरीद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमान्थाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना गर्ती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। गएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रिने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
1: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 1417 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। विदेशकै अर्को खबरमा सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नव नितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। अब खेल खबर। अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन्। मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ। सन् 1986 विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो। म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक, मनोचिकित्सक, मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ। यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन्। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाण्डको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। पेनीजोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग र म्यारा डुनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।
3: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।
4: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै बेस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117।
5: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
6: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
5: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
6: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
5: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: the extreme energy drink.
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
4: महाचार महापहार
5: शाओमी वा रेडमी को फोन किन्दा
4: उपहार नै उपहार
5: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: California.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1 लाखसम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 98012338807, 98012338807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी FM।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्राच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Extreme energy drink.
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-550-13-956।
7: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विजयनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिन

0: सूचना
1: यही असो 24 गते चौथो शनिबारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल

0: विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।

आफ्नो कार्ड नम्बर कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस् याद राख्नुहोस् बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन त्यसैले सतर्क रहनुहोस्

0: California.
1: Extreme energy drink.
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन
4: रेडियो रेडियो
5: 98.6 RX 2.7 MHz।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा आसन्न चाडपर्व लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार, 5000 बढ़ी प्रहरी परिचालन गरिने, हुम्लाको लिमिका उच्च पाटनमा चरणका लागि लगिएका 34 गाईसहित 200 बढ़ी पशु चौपाए हिउँमा पुरिएर बेपत्ता, खोजी गर्न पनि कठिन, र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरिष्ठतामा नेपालले एक स्थान सुधार गर्यो। आसन्न दशैं तिहार लगायतका छठ पर्व सहितका मुख्य पर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं डीआईजी जयराज सापकोटाले कर्णालीका 10 जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा बलियो बनाउन चाड़ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनु भएको छ। उहाँले पर्सि 25 गतेदेखि कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5314 प्रहरी परिचालन गरिने पनि बताउनु भएको छ। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि उहाँले गर्नुभएको छ। सुरक्षा योजनाका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालय समेत गरी 5314 प्रहरी खटाइने उहाँको भनाइ छ। हुम्लाको नामखा गाउँपालिका 6 लिमिका उच्च पाटनमा चरणका लागि लगिएका 34 गाईसहित 200 बढ़ी पशु हिउँमा पुरिएर बेपत्ता भएका छन्। गत 10 र 11 गतेको भारी हिमपातका कारण चरण क्षेत्रमा रहेका पशुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। वडाध्यक्ष पालजेर तामाङले 104 गाई, 50 घोडा र 50 जुमा तथा झुपा बेपत्ता भएका जानकारी पाएको बताउनु भएको छ। लिङ खोला क्षेत्रको उच्च पाटनमा चरणका लागि लगिएका पशु वस्तु बाक्लो हिमपातमा परेका हुन्। यो क्षेत्रमा बाक्लो हिउँ जमेकाले खोजीमा जान समेत नसकिएको अध्यक्ष तामाङले बताउनु भएको छ। यसै बीच कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सड़क खण्डको यारी नारा लेक हुँदै हिल्सासम्मको सड़क सञ्चालनमा ल्याउन सड़कमा जमेको हिउँ पन्छाउन थालिएको छ। सड़क योजनाका प्रमुख बेलबहादुर नेपालीले यारी क्षेत्रबाट नाका लेकतर्फ हिउँ पन्छाउन शुरू गरिएको भन्दै भोलि या पर्सिसम्ममा सड़क खुलाउने लक्ष्य रहेको बताउनु भएको छ। आईसीसी एक दिवसीय राष्ट्रिय अन्तर्राष्ट्रिय वरिष्ठतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरिष्ठतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको छ। अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरिष्ठतामा सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा आएको छ। नेपालले गत सेप्टेम्बरमा एसएससी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले लीग 2 श्रृंखला अन्तर्गत ओमान र क्यानाडासँग श्रृंखला खेल्नेछ। नेपालको यो आफ्नो अन्तिम श्रृंखला अन्तर्गत आउँदो आइतबार क्यानाडासँग खेल्दै नेपालले प्रतियोगिताको शुरूआत गर्नेछ। आज ओमान र क्यानाडा बीच खेल चलिरहेको छ। नेपालले यो श्रृंखलाका 4 खेल मध्ये 3 खेल जितेमा एक दिवसीय मान्यता जोगाउनेछ। हवस् तरीलाई दिउँसो 4 बजेको भेरी हाइलाइट्स सकियो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: Sonia.
1: Extreme energy drink.
2: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 9801328807 9801328807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो. क्यारू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो.
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा. हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्यारू त आफै भन्दिन क्या.
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो. अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ.
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत. मोबाइल नम्बर 9748036175 र 9848039576.
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श. हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने. अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने. अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने. दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा. दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार. आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 9745533975 र 9145484031.
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
10: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना.
11: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
10: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर. सर्ट सर्ट उपहार.
11: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि.
10: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ. हायर सँग खुसीको पल सजाऊ हरेक घर. Higher, more creation, more possibilities.

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: Extreme energy drink.
1: त्यो साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
5: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ
6: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
5: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्रीडे
9: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
10: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
9: नाक बन्द हुने समस्या
10: नाकबाट रगत बग्ने
9: नाकभित्र मासुको गिर्खा पलाएको
10: घ्राण शक्ति गुम्ने
9: कान सम्बन्धी समस्याहरू कान दुख्ने
10: कानको संक्रमण
9: कान सुन्न गाह्रो हुने
10: कान बज्ने समस्या
9: चक्कर लाग्ने
10: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
9: घाँटी दुख्ने
10: आवाज बन्द हुने
9: निल्न गाह्रो हुने
10: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् एचसीआरसी अस्पताल
9: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 081-535-151
11: सबैको मन सुने
12: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97151590।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
5: हामी कहाँ एलजी सामसङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी

0: वाशिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405719 र 9858517115।
0: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेकरा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 9855-17-645 र 9848-21-313।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9784-36-175 र 9884-39-576।
8: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेकरा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9855-13-956।

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट सबैलाई नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो बाथरूममा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा आसन्न पर्वलाई लक्षित गर्दै कर्णालीमा विशेष सुरक्षा योजना तयार, 5000 बढ़ी प्रहरी परिचालन गरिने, हुम्लाको नामखा छ लिमी पाटनमा चरणका लागि लगिएका चौरीका 200 बढ़ी पशु हिउँमा पुरिएर बेपत्ता, र एक दिवसीय अन्तर्राष्ट्रिय वृत्तमा नेपालले एक स्थान सुधार गर्यो। आसन्न दशैं तिहार नेपाल सम्बत र छठ पर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख जयराज सापकोटाले कर्णालीका 10 जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा बलियो बनाउन चाड़ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनु भएको छ। उहाँले पर्सीदेखि कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5314 प्रहरी परिचालन गरिने पनि बताउनु भएको छ। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि उहाँले गर्नुभएको छ। प्रदेश सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालय समेत गरी 5314 प्रहरी खटाइने पनि उहाँले बताउनु भएको छ। हुम्लाको नामखा गाउँपालिका छ लिमीका उच्च पाटनमा चरणका लागि लगिएका चौरी 200 पशु हिउँमा पुरिएर बेपत्ता भएका छन्। गत 10 र 11 गतेको भारी हिमपातका कारण चरण क्षेत्रमा रहेका पशु वस्तुको अवस्था अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ। वडाध्यक्ष पालजोर तामाङले 100 चौरी गाई, 50 घुँडा र 50 जुमा तथा झोपा बेपत्ता भएको जानकारी आएको बताउनु भएको छ। लिङ खोला क्षेत्रको उच्च पाटनमा चरणका लागि लगिएका पशु वस्तु बाक्लो हिमपातमा परेका हुन्। यो क्षेत्रमा बाक्लो हिउँ जमेकाले खोजीमा जान समेत नसकिएको वडाध्यक्ष तामाङले बताउनु भएको छ। पशुको खोजीका लागि सहयोग गर्न उहाँले सम्बन्धित निकाय तथा सरोकारवालासँग आग्रह पनि गर्नुभएको छ। यसैबीच हुम्लाको नामखा गाउँपालिका 5 स्थित नारा लेकमा जमेको हिउँ जेसीबी मार्फत पन्छाउन शुरू गरिएको छ। पर्सीसम्ममा सड़क सञ्चालनमा ल्याउने गरी हिउँ पन्छाउन थालिएको जनाइएको छ। हिउँ 3-4 फिटसम्म जमेकाले काममा कठिनाई भइरहेको हिल्सा सिमकोट सड़क योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भएको छ। र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरितामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको वरितक्रममा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिन सफल भएको हो। अमेरिकामा जारी आईसीसी क्रिकेट विश्व लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोली अमेरिकासँग पराजित भएपछि नेपालको वरियतामा सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गत सेप्टेम्बरमा एसएससी प्रिमियर कपको उपाधि जिते, यता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो। नेपालले अब आजदेखि ओमानमा शुरू भएको लीग 2 अन्तर्गतको आफ्नो अन्तिम श्रृंखलामा प्रतिस्पर्धा गर्दैछ। नेपालले यो श्रृंखलाको पहिलो खेलमा आउँदो आइतबार क्यानाडासँग खेल्नेछ। श्रृंखलाको पहिलो दिन आज ओमान र क्यानाडा बीच खेल चलिरहेको छ। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेमा एक दिवसीय मान्यता जोगाउनेछ भने 3 भन्दा कम खेल जितेमा अरू खेलको नतिजामा भर पर्नुपर्ने अवस्था रहेको छ। लीगको शीर्ष 6 रहँदै नेपाल एक दिवसीय मान्यता जोगाउने अभियानमा रहेको छ र यो नै नेपालको अन्तिम परीक्षा पनि हुने भएको छ। हस्त अहिलेलाई साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Media Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीदमा स्क्रैच मार्फत रु 1,00,000 सम्मको क्याश र ओनर को XY प्लेन स्मार्ट वाच पक्का उपहार नागरिकता को भरमा फाइनान्स र एक्सचेन्ज सहित को 0% सर्भिस चार्ज आजै आउनुहोस् श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्वा होटल को छेउमा सुर्खेत सम्पर्क 9801328807 9801328807 दशैंको दक्षिणा तपाईको नजिकैको शोरूममा
2: दसैँ आयो खुशी ल्यायो हायर को खुशी को पल योजना
3: अब हायर रेफ्रिजरेटर वाशिंग मशीन एसी वा चेस्ट फ्रीजर खरीद गर्दा पाउनुहोस् आकर्षक उपहार
2: सिंगल डोर फ्रिज मा ड्राई आयरन डबल डोर मा मिक्सर ग्राइंडर अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर शॉर्ट उपहार
3: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड टप अनि इन्भर्टर एसी मा निशुल्क इन्स्टलेसन सुविधा पनि
2: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशीको पल सजाऊ हरेक घर हायर मोर क्रिएशन मोर पोसिबिलिटीज

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670712484 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: Coffee ready.

0: to sun. I love you too. Hamila manparsa bani, bhagwan lai pani manparsa.
1: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ. सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत. फोन नम्बर 083-520-045.
3: साथी खबर निकै खुसी देखिन्छौ त. के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि.
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी. प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ.
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति.
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने. सेवामा सम्मान, पेसामा गर्व. ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ.
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन.
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ. त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्. अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ. काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्.
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो. कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई. कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ. अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ. तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ.
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने. कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई. चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ.
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन. अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्.
9: हजुर, आजै सम्पर्क गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90. 97-15-97-15-90.

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Mia.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045। सूचना,
3: यही असोज 24 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
7: यही असोज 24 गते शनिवारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
2: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
3: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
1: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: Extreme energy drink.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: रेडियो भेरी एफएम।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
0: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
1: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढेको उपभोक्ताको गुनासो।
2: कति महँगो महँगो बढिरहेछ यहाँ, झन् महँगो चाहिँ दसैँको मुखमा।
3: चामल बोरामै 300-400 रुपियाँ बढेछ, यस्तै दालमा तेलमा तरकारीहरूमा पनि अब आकाशीयकै मूल्य छ।
0: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नबी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
1: र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि अहिले पनि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि शुरू भएको मतदान अहिले पनि चलिरहेको हो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि अहिले बेलुका 7 बजेसम्मका लागि समय थप भएको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजना प्रतिनिधिलाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। बेलुका 5 बजेसम्म 4,500 भन्दा धेरै मत खसिसकेको छ। 7,317 महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन कुमार थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा आज दिउँसो पत्रकारसँग वहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाडामा आज बसेको पार्टी केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो पुष 11 गते देशभरका सबै वडामा एकै दिन वडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। अरू दुईवटा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसअघि 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेको यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा आएको छ। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार विपद प्रभावित क्षेत्रको अध्ययन गरी अहिले 44 सुरक्षित ठाउँको पहिचान गरिएको छ। प्रभावितलाई दीर्घकालीन रूपमा बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढ़ेको उहाँले बताउनु भएको छ। प्राधिकरणले विपदका कारण विस्थापित र समस्यामा परेका नागरिकका लागि विशेष राहत प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ। अहिले काठमाडौँमा रहेका र रसुवा फर्कन चाहने 76 जना प्रभावितको तथ्याङ्क संकलन भइसकेको र उनीहरूको बसोबासका लागि उपयुक्त ठाउँको खोजी भइरहेको छ। सड़क विभाग स्थानीय पूर्वाधार र नदी नियन्त्रण निकायलाई 5 मिलियनको अनुदान रकम उपलब्ध गराएको छ, जसबाट प्रभावित क्षेत्रमा 6 महिनाभित्र आकस्मिक सुधारका कामहरू सम्पन्न गरिनेछ। बस्ती स्थानान्तरणको सन्दर्भमा नापी विभागका महानिर्देशकको नेतृत्वमा गठित समितिले विभिन्न सामाजिक र भूगर्भीय मापदण्डको आधारमा 44 सुरक्षित ठाउँ छनौट गरेको हो। यी ठाउँ अहिले भइरहेका बस्तीहरूकै नजिक रहेकोले दीर्घकालीन बसोबासका लागि पनि उपयुक्त हुने प्राधिकरणको भनाई छ। प्रभावित क्षेत्रमा खानेपानी र खाद्यान्न आपूर्तिको पहुँच बाहिर रहेका 2 गाउँपालिकामा आवश्यक परेको खण्डमा कार्गो ड्रोनको प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाउने तयारी गरिएको छ। विपदको कारक बनेको रसुवाको माथिल्लो भेगको भैगर्भिक अध्ययनमा भने चुनौती देखिएको छ। भौगोलिक जटिलता र अन्तर्राष्ट्रिय सीमानाको जोखिमका कारण विज्ञ टोली घटनास्थलसम्म पुग्न नसके पनि चिनिया पक्षले उपलब्ध गराएको ड्रोन इमेजको सहायताले प्रतिवेदन तयार पारिएको छ। भविष्यमा यस्ता विपदबाट बच्न ऊर्जा मन्त्रालयको नेतृत्वमा वैज्ञानिक अध्ययन समिति गठन गरी विस्तृत अनुसन्धानको प्रक्रिया अघि बढ़ाइएको छ। यसबाहेक विपदमा परि सरकारी कागजात हराएका नागरिकका लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको छ। कागजात हराएको खण्डमा अपनाउनु पर्ने प्रक्रियाबारे मन्त्रालयले सार्वजनिक गरेका भिडियो र सूचनालाई पछ्याउन पनि प्रभावितलाई आग्रह गरिएको छ। अर्थ मन्त्रालयले पीड़ितहरूका लागि आवश्यक ऋण र आर्थिक सहयोगका सम्बन्धमा समेत अध्ययन गरिरहेको विपद प्राधिकरणले जनाएको छ।
1: काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङझाउमा बस्ने झेन जियालेले वीच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउन निर्देशन दिने गरेका थिए। कार्यालयले हिजो 21,750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको छ। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ जियान झोङ र 47 वर्षीय झौ लोङ क्वीन रहेका छन्। नेपाल सुनसादी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर रहेको छ। कार्यालयले चिनिया नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए।
0: आज बसेको मन्त्री परिषद बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याप्टास्ट्रोफी बन्ड सम्बन्धी म्याण्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै सरकारले बिरौटी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले नेपाल न्याय सेवा सरकारी समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दशैंको चहल पहल बढ़ेसँगै बजार भाव कस्तो छ भन्ने बारे केही उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै बेलुका 7 बजेसम्मका लागि समय थप, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने गगन थापाको प्रतिबद्धता, नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी, विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र, नापी विभागको नेतृत्वमा 44 वटा सुरक्षित ठाउँ पहिचान, काठमाण्डौको बुढा नीलकण्ठबाट हिजो बरामद भएको सुनको बजार मूल्य 54.60 करोड़ रूपियाँ भन्दा धेरै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ, साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न भनिएको छ। सरकारले तोकेको भन्दा बढ़ी भाड़ा नलिन पनि महासंघले व्यवसायीलाई आग्रह गरेको छ। ट्राफिक प्रहरीले काठमाण्डू उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ। यस्तै पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्मका लागि रूट पर्मिट खुला गरिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि अत्यावश्यक वस्तु बाहेकका अन्य मालवाहक गाड़ी सञ्चालनमा रोक लगाइएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाण्डु उपत्यका छान्ने अनुमान गरिएको छ।
0: यसैबीच यातायात व्यवस्था विभागले मुख्य चाड़पर्व दशैं तिहारलाई लक्षित गरी लामो तथा मध्यम दूरीको अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर समायोजन गरेको छ। विभागले गएको असार 18 गते लागू भएको समायोजित भाड़ा दरलाई नै अहिले कायम गरेको हो। डिजलको मूल्य घटेपछि यात्रुवाहक तथा मालवाहक गाड़ीको भाड़ा 2% घटाइएको थियो, तर विद्युतीय गाड़ीको हकमा भने 2081 पुष 22 गतेको निर्णय अनुसारको भाड़ा दर लागू हुने विभागले जनाएको छ। विभागले तोकिएको भन्दा बढ़ी भाड़ा नलिन, विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई कानून अनुसार सहुलियत दिन यातायात व्यवसायलाई निर्देशन दिएको छ। बढ़ी भाड़ा लिएमा ट्राफिक प्रहरीको हटलाइन 103 उजुरी गर्न सकिने पनि यातायात व्यवस्था विभागले जनाएको छ।
1: ले तातोपानी झाङमू र लिजी कोरोला नाका सञ्चालन गर्न चीनसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। सिंहदरबारमा आज भएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल चीन बीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। भदौ 10 भोटेकोशीमा आएको बाढ़ीपछि र सुवागढ़ी नाका बन्द छ। यो नाका बन्द हुँदा नेपाल चीन बीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ। यसैबीच आजको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता छेत्रीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको तर मिति तय भइ नसकेको बताउनु भएको छ। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा प्रधानमन्त्री शाहको भ्रमण हुने प्रवक्ता छेत्रीको भनाई छ।
0: सरकारले चाडपर्वको बेला स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रेस ब्रिफिङ मार्फत सम्बन्धित निकायलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वको बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन गरेको बताउनु भएको छ। यसैबीच मुख्य चाडपर्व दशैं तिहार छठ नजिकैसँगै बजारमा पनि चहल पहल बढ़ेको छ। काठमाण्डु उपत्यका सहित देशका मुख्य शहर बजारमा दैनिक उपभोग्य र अत्यावश्यक वस्तु किनमेल गर्नेहरूको भीड़ बढ़दो छ। ललितपुरको लगनखेलमा दशैंका लागि आवश्यक सामग्री किनमेलका लागि पुगेका केही उपभोक्तालाई भेटेर साथी कृष्ण शर्माले बजार भाव कस्तो पाउनुभयो भनेर सोध्नु भएको छ।
13: मेरो नाम नर्मा लिम्बू, म यहाँ नखीपुरमा बस्छु।
14: झन्डै महँगो, एकदम महँगो,
13: पहिलाको भन्दा महँगो।
14: अरे यो रासन पानी हरेकमा महँगो छ, नियन्त्रण त सहजै गर्नु पर्यो नि। हामी यो सर्वसाधारण मान्छे खानु नपाएर मरिरहेछ, यो कति महँगो महँगो बढिरहेछ यहाँ। तर अहिले आएर अन्य टाइममा यस्तै थियो, तर झन् महँगो चाहिँ दसैँको मुखमा एकदम राम्रो।
15: मेरो सुषमा माझी समय अनुसारको हो, त्यही हो अब मूल्य त बढेछ नि, अब समय अनुसारको हुन्छ।
16: मेरो नाम सङ्गीता केसी, ठेगाना ढापा खेल। नुन दाल चिनी चामलमा त एकदमै बढेछ अहिले, अब नियन्त्रण त गर्न पर्यो नि। गरिब दुखीले खान सक्दैन यहाँ दसैँको बेलामा, के गर्नु यस्तो महँगो छ, कसरी हुन्छ। अब सरकारलाई भनेर नियन्त्रण गर्नपर्छ, यो महँगी धेरै छ।
17: अब बढेको हो, अहिलेको समय अनुसारको बढे पनि अब ठिकै हो भावहरू।
3: हजुर, अब चामल अब बोरामै 300-400 रुपियाँ बढेछ, यस्तै दालमा तेलमा, अब तरकारीहरूमा पनि, अब कुनै पनि आइटम सबैमा चाहिँ नि आकाशीयकै मूल्य छ।
17: राम्रो घुमेको छैन बजार हेर्दै आएको, खासै होइन, ठिकै हो। अब बढ्नु त अब बढेको हो, बढे पनि अब अहिलेको समय अनुसारको ठिकै हो भावहरू। जता जता अब महँगीको ऊ छ, नाका पनि त्यस्तै, बजार भाउ पनि सबै त्यस्तै चर्किने गएको छ। त्यही हो, कोही 2000, कोही 1800, कोही 1500, 3000 यस्तो भन्छ। त्यो लुगा कपडाहरू म त आज यस्तो त्यहाँ लाग्यो,
14: के गर्नु यस्तो महँगो छ।
18: धनी मान्छेलाई त अब जति पैसा पनि खर्च गर्छ, अब गरिब मान्छेलाई त आफतै हुन्छ।
19: मेरो नाम सरस्वती लेटाङ मोरङ। अब भाउ त बढेकै छ नि त, जे कुरा पनि सबै पेट्रोलदेखि लिएर सबैमा भाउ बढिने राखेको छ है।
1: नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हैबिटेट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,858 जना सर्वेक्षणमा सहभागी भएका थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।
0: शिक्षकलाई गाड़ी खरीदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरीद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्ग्रे गाड़ी खरीद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरीदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप ब्याज बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरीद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत ₹1,00,000 क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
21: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
22: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
23: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
22: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 9855-17-645 र 9848-21-313।
24: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
25: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
24: हाम्रा सेवाहरू
25: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
24: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840-44-631।
26: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि।
1: शंका अनुसार घटस्थापना पर्सीदेखि फूलपातीसम्म बालाजुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सीकोलामा रहेको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुर हरिसिद्धिमा रहेको श्रीराम ग्यासको गोदामबाट बिहान 9:30 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क सिलिण्डर साट्न सकिनेछ। बजारमा 58 कम्पनीका ग्यास सिलिण्डर रहेकोले उपभोक्तालाई सिलिण्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागि संघले जनाएको छ। एकजना उपभोक्ताले एक सिलिण्डर मात्र साट्न पाउनेछन्। सुविधाको दुरूपयोग रोक्न उपभोक्ताको पहिचान र मोबाइल नम्बर समेत अभिलेख गरिने संघले जनाएको छ।
2: शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उखालो लागेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज थेली बुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर 7.85% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1.29 करोड़ कित्ता शेयर 4.83 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: काठमाण्डौ उपत्यकामा भोलि र पर्सी विद्युत आपूर्ति प्रभावित हुन सक्ने भएको छ। माता तीर्थ सिउचा तार 132 केवी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेको र भोलि शनिबार तथा पर्सी आइतबार विद्युत आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाण्डु उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो गुणस्तरीय र दिगो बनाउन माता तीर्थ सिउचा टार 132 केवी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढ़ीकरणको काम भइरहेको छ। यस अन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जड़ान गर्न लागि हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केवी प्रसारण लाइन स्तर उन्नति आयोजनाका अनुसार दुई दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ सिउचाटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुन सक्नेछ।
2: आज दिउँसो र बेलुका पख बागमती गण्डकी र कर्णाली प्रदेशको केही ठाउँ तथा कोशी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। यी क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलिदेखि भने ठूलो पानी नपर्ने मौसमविदले बताएका छन्। साथै पानी पर्ने क्रम रोकिएसँगै भोलिदेखि मौसममा सुधार हुँदै जाने अनुमान छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनितम नबी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो। पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत रूवाण्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा काम गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त पनि हुनुभएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको समेत भ्रमण गर्नुभएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र र हिजो साहित्यतर्फको विजेताको नाम घोषणा भएको थियो। अब सोमबार अर्थशास्त्रतर्फको विजेताको नाम घोषणा हुनेछ।
2: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानको आइची नायोगामा भएको विश्व संस्करणको एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमेल सिन्हाले जानकारी दिनुभयो। एसियाली खेलकुदमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक कास्य जितेको हो।
1: र घरेलु टोली दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ओपनर ब्याटर निक मेन्डिनसन 33 बल खेलेर 0 रनमै आउट भएका छन्। डार्विनमा टस जितेर पहिलो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाका लागि 34 वर्षीय मेन्डिनसनले 1 रन पनि जोड्न सकेनन्। यो सँगै उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर 0मै आउट हुने अस्ट्रेलियाका ओपनर ब्याटर बनेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर 0मै आउट हुने ब्याटरको सूचीमा भने म्यान्डिसन 16 स्थानमा छन्। यो सूचीमा न्यूजील्याण्डका जेफ एलोट पहिलो नम्बरमा छन्। सन् 1999 दक्षिण अफ्रिकासँगको खेलमा एलोट 77 बल खेलेर एक रन पनि जोड्न नसकी आउट भएका थिए। निक म्यान्डिसन 10 वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन्। उनले सन् 2016 पाकिस्तानसँगको बक्सिङ डे टेस्टपछि पहिलो पटक अस्ट्रेलियाको टेस्ट टोलीमा फर्किएर खेलेका हुन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
1: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितको लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
2: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाड पर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढ़ेको उपभोक्ताको गुनासो।
1: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नवी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
2: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गिवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
3: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने।

0: me a extreme energy drink.
1: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ
3: Radio Bhedi FM Radio Bhedi FM
4: Radio Bhedi FM 98.6 Rex 2.7 MHz

0: रानीभेरी तीन जलविद्युत आयोजनाका लागि 10 अर्ब 42 करोड रकम लगानी स्वीकृत। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अघि बढाइने। आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार। 5000 बढ़ी प्रहरी परिचालन गरिने। हुम्लाको नामका गाउँपालिका छ लिमीका उच्च पाटनमा चरणका लागि लगिएका 84 गाई सहित 200 पशु हिउँमा पुरिए र 20 एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। लगानी बोर्डले सानी भेरी तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ़ाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको 68 बैठकले 46.72 मेगावाट क्षमताको सानी भेरी तीन अर्ध जलाशय युक्त जलविद्युत आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। 10 अर्ब 42 करोड़ 33 लाख 62 हजार रूपियाँ लागत अनुमान गरिएको यस आयोजनाको लगानी स्वीकृत भएसँगै कार्यान्वयनको प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको छ। त्यस्तै 900 मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढ़ाउने पनि बोर्डले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। आयोजना विकास सम्झौतामा उल्लेख भएका प्रावधान अनुसार तत्काल निर्माण अघि बढ़ाउन सहजीकरण गरिने बोर्डले जनाएको छ। यसैगरी बैठकले 58.9 मेगावाट क्षमताको नार खोला अर्ध जलाशय युक्त जलविद्युत आयोजनाको लगानी समेत स्वीकृत गरेको छ। 10 अर्ब 75 करोड़ 4 लाख 97 हजार रूपियाँ लागत अनुमान गरिएको आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको हो। बैठकले 900 मेगावाट क्षमताको अरूण जलविद्युत आयोजनाले सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन शुरू गर्ने विषयलाई पनि अघि बढ़ाएको छ। स्वीकृत आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ताहरूलाई प्रदान गरिने सेवामा सहजीकरण गर्न लगानी बोर्डले कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यारोपण गर्ने निर्णय समेत गरेको छ। आसन्न दशैं तिहार नेपाल सम्बद्ध र छठ पर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय तथा सुदृढ़ बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनु भएको छ। डीआईजी सापकोटाले यही असोज 25 गतेदेखि कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5314 प्रहरी परिचालन गर्ने बताउनुभयो। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि गर्नुभएको छ। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा माताहतका प्रहरी कार्यालय समेत गरी 5314 प्रहरी खटाइने उहाँको भनाइ छ। यसमा मोबाइल गस्ती 28, मोबाइल साइकल गस्ती 98, द्रुत प्रतिकार्य टोली 60, पैदल गस्ती 148, लामो तथा छोटो दूरीका गस्ती 204 रहनेछन्। विशेष नियमित तथा आकस्मिक चेकिङ 67, ट्राफिक सहितको संयुक्त चेकिङ 47, महत्वपूर्ण प्रतिष्ठान धार्मिक तथा पर्यटक स्थलमा 38, यात्रु तथा नागरिक सहायता कक्षमा 37 प्रहरी खटाइने भएको छ। यस्तै बैंक तथा वित्तीय संघ संस्था सुरक्षा तथा बजार अनुगमन 31, विशिष्ट व्यक्तिको सुरक्षामा 10, माइकिङ प्रचार प्रसारमा 34 र अन्य ड्यूटी गरी 494 स्थानमा प्रहरी परिचालन हुने सापकोटाले बताउनुभयो। सार्वजनिक स्थलमा मेला पर्वमा हुने झैझगड़ा, हुलदंगा, बजारको कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, ठगीका घटनालाई पूर्ण रूपले नियन्त्रण गर्ने र सवारी दुर्घटनालाई न्यूनीकरण गरिने उहाँको भनाइ रहेको छ। हुम्लाको नामखा गाउँपालिका छ लिमीका उच्च पाटनमा चरणका लागि लगिएका 84 गाई सहित 200 पशु हिउँमा पुरिएर बेपत्ता भएका छन्। गत 10 र 11 गतेको भारी हिमपातका कारण चरण क्षेत्रमा रहेको पशु वस्तुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। वडाध्यक्ष पालजोर तामाङले 100 चौरी गाई, 50 घोड़ा र 50 जुमा तथा झोपा बेपत्ता भएको जानकारी गराउनु भएको बताइएको छ। लिङ खोला क्षेत्रको उच्च पाटनमा चरणका लागि लगिएका पशुवस्तु बाक्लो हिमपातमा परेका हुन्। यो क्षेत्रमा बाक्लो हिमपात जमेकाले खोजीमा जान समेत नसकेको ओडादेश्य तामाङले बताउनुभयो। पशुवस्तुको खोजीका लागि सहयोग गर्न उहाँले सम्बन्धित निकाय तथा सरकारवालासँग आग्रह गर्नुभएको छ। हिमपातमा बेपत्ता चौरी जीवित अवस्थामा फेला नपरे लिमीमा चौरीको संख्या उल्लेखीय रूपमा घट्ने स्थानीयको भनाइ छ। यसैबीच हुम्लाको नामका गाउँपालिकाका पाँच स्थित नारालेकमा हिउँ जेसीबी मार्फत पन्छाउन शुरू भएको छ। जुम्लाको प्रसिद्ध चन्द्रनाथ भैरवनाथ मन्दिरमा दशैंको अवसरमा फेरिने 52 हातका लिंगा हानेर तानेर भित्राइएको छ। चन्द्रनाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर थापाले स्थानीय परम्परा अनुसार हरेक वर्ष घट स्थापनाका दिन लिंगा ठड्याउने बताउनुभयो। यसको तयारीका लागि सयौंको संख्यामा भेला भएर भक्तजनले लिंगा तानेर मन्दिरमा पुर्याएको उहाँको भनाइ छ। 52 हातका लिंगा लामा र निकै भारी हुने भएकाले सयौं भक्तजन तथा सुरक्षाकर्मीले डोरीको सहायताले तानेर मन्दिरसम्म ल्याएको उहाँको भनाइ रहेको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
1: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: मिल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: Media
1: Extreme Energy Drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858546455।
6: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
6: यदि तपाईँको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
6: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802290053, फोन नम्बर 083523400 वा 9802290053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
6: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सानो भेरी तीन जलविद्युत आयोजनाका लागि 10,42,00,00,000 रकम लगानी स्वीकृत, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अघि बढ़ाइने, आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार, 5,000 बढ़ी प्रहरी परिचालन गरिने लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। हालैको पानीले पाक्न लागेको धानमा क्षति गरेको बाँकेका किसानहरूले बताएका छन्। वर्षाले ढालेको पाक्न लागेको धानबालीमा मरूवा र खैरो थोप्लो रोगको संक्रमण भएपछि बाँकेमा किसान उत्पादन घट्ने पिरोलोमा रहेका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजित शर्माले जिल्लाका विभिन्न स्थानबाट धानमा रोग लागेर बजेट बोट थुक्न थालेपछि समस्या भएको गुनासो गरेका हुन्। खेतको निरीक्षण गर्न केही स्थानमा मरूवा र केहीमा खैरो थोप्लो रोगको संक्रमण देखिएको उहाँको भनाइरहेको छ। जिल्लामा केही धान खेतमा रोगको संक्रमण देखिएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन। अहिले स्थानीय तहसँग समन्वय गरी रोगको अवस्था र क्षतिको विवरण संकलन भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिन अघि परेको भारी वर्षा र हावाहुरीका कारण पाक्न लागेको धान भिजेर ढलेको र त्यसपछि चर्को घाम लाग्दा रोगको संक्रमण देखिएको हो। नेपालगंजको डुडुवा र जानकी लगायतका स्थानीय तहमा यस्तो समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेश सभामा चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याउने तयारी गरेको छ। सर्वोच्च अदालतको आदेशपछि अन्यलमा परेको प्रदेश सरकारले बजेट प्रक्रिया अघि बढ़ाउने जनाएको हो। सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनासम्म बजेट ल्याउन नसक्दा आर्थिक तथा विकास गतिविधिहरू अन्यलमा परेका छन्। सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा उद्योग पर्यटन वन तथा वातावरण मंत्री प्रकाश रावलले बताउनुभयो। यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अदालतको आदेशको विषय स्पष्ट नभएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने जनाएको छ। निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले बजेट सम्बन्धी विवाद निरूपण नभएसम्म बैठकमा उपस्थित नहुने बताउनु भएको छ। सरकार फेरबदलमा भएको ढिलाइका कारण प्रदेश सरकारले निर्धारित समयमा बजेट ल्याउन सकेको थिएन। सुदूरपश्चिममा करोड़ौं खर्चेर बनाइएको कोल्ड स्टोर अलपत्र पर्दा किसानहरू मर्कामा परेका छन्। प्रदेश सरकारको लगानीमा निर्माण भएका कोल्ड स्टोर सञ्चालनका लागि आवश्यक बजेट समेत विनियोजन गरिए पनि काम हुन सकेन। कोल्ड स्टोर निर्माण भएका सम्बन्धित स्थानीय तह तथा उपभोक्ता समितिले चासो नदिएका कारण विनियोजित रकम समेत खर्च नभएको प्रदेश सरकारले जनाएको छ। कोल्ड स्टोर सञ्चालन नहुँदा कृषि उपज सुरक्षित राख्ने व्यवस्था उपाय नभएको डोटी शिखर नगरपालिका तीनका पुतली बोहराले बताउनुभयो। व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका उहाँले उत्पादन गरेको कृषि उपज सुरक्षित राख्ने व्यवस्था नहुँदा सडेर जाने समस्या रहेको गुनासो गर्नुभयो। कृषि उपजलाई खेर जानबाट बचाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न 13 स्थानमा शीत भण्डार तथा च्याम्बर निर्माण गर्ने योजना अघि सारेको थियो। योजना शुरू भएको लामो समयपछि कोल्ड स्टोरको काम पूरा भए पनि सञ्चालन हुन सकेको छैन भने केही सञ्चालन भए पनि त्यसको प्रभावकारितामा प्रश्न उठेको नागरिकहरूले बताएका छन्।
7: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यहरूको विश्राम।
8: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा भ्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: आफ्नो कार्ड नम्बर कार्ड एक्सपायरी डेट र सीभीभी
1: वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13-956

0: अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-117।
4: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
2: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
3: यही असो 24 गते चौथो शनिबारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
1: नमस्ते काका, चिट्टिको परेर कता जान लाग्नुभयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा

0: इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: Liponia. Extreme energy drink.
1: Radio Bitty FM. Radio Bitty FM.
2: Radio Bitty FM. 98.6 to 2.7 MHz.
3: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि मतदान शुरू भएको थियो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजे सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिहरूलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय अहिले साँझ 7 बजेसम्मका लागि थप गरिएको जनाइएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। फेरी खबरमा अब खेल खबर। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा काँस्य पदक जित्ने नेपाली कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ। मन्त्री परिषद बैठकले एसियाडमा पदक जित्ने महिला कबड्डी तथा कराते खेलका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि भने अहिले खुलाइएको छैन। यस्तै आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लियो। खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। सानी भेरी 3 जलविद्युत आयोजनाका लागि 10 अर्ब 42 करोड़ रकम लगानी स्वीकृत। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अघि बढ़ाइने। आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार। 5,000 बढ़ी प्रहरी परिचालन गरिने। हुम्लाको नामका गाउँपालिका 6 लिमीका उच्च पाटनमा चरणका लागि लगिएका चौरी गाईसहित 200 पशु हिउँमा पुरिएर बेपत्ता। र विश्व एसियाली खेलकुदमा काँस्य पदक जित्ने कराती खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित एकराज केसी बिदा हुन्छु। नमस्कार।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: छोड़नो।
1: जब समन तत्व ज्ञान प्राप्त हुन सक्दै न तब समन का लागि कुनै काम नछोड्नु। तत्व ज्ञान प्राप्त भएपछि कर्म स्रोत छोड़ दिमा अप्ठ्यारो पर्दैन। महाराज राजा परीक्षितलाई सुखदेवले बताउनु भयो, अब धेरै साधन छन् मुक्ति हुनेको भन्ने प्रमाण छन् प्रभु। त्यो धेरै साधन मध्येमा कुन चाहिँ साधनले मुक्ति हुन सकिन्छ भनेर सोद्धाखेरिमा बहुसाधन योगत, कसैको कर्मकाण्ड, कसैले भक्तिकाण्ड, कसैले उपासनाले ज्ञान, कसैले भाव भक्ति र श्रद्धा, कसैले जीवनको शैलीमा तीर्थ, कसैले व्रत, कसैले यज्ञ, कसैले ध्यान, कसैले मनन, कसैले कीर्तन, यसैबाट उद्धार हुने हो। 125,000 वटा मार्ग छ मुक्तिका लागि भन्ने शास्त्रोक्त पद्धतिले निर्णय गरेको छ, तर एउटै मात्रै मार्ग निर्देश गर्न नसकेको कारणले हामी भूलमा परेका छौं। यो एउटा कुरा के बुझ्नुहोस् भने धर्म भनेको सबैले शान्ति चाहेको हो। धर्मको मूल सिद्धान्त ईश्वर प्राप्तिको नीति हो र शान्ति चाहेको हो। हामी सबैले जान खोजेको भगवान काठमाडौँको पशुपतिनाथ रहेछ भने तर जाने बाटो हाम्रो धेरै छ। कोही हामी प्लेनमा गयौं 22-25 मिनटमा हामी पुग्यौं, कोही हामी जब मोटरमा गयौं जब 4-5-6 घण्टामा पुग्यौं, कोही जब हामी हिँडेर गयौं यसै पोखरा नगरीबाट अब हामी 6-7 दिनमा पुग्यौं। तर वास्तवमा कुरा के भन्ने विषयका लागिमा सबले सोच्नुपर्ने कुरा चाहिँ एउटा हो, त्यो हो गन्तव्यस्थल एउटै हो, मार्ग धेरै हो, बाटो धेरै हो। कुनै धर्मको पनि विरोध गर्नु हुँदैन तर आफ्नो धर्म चाहिँ छोड्नु हुँदैन, शास्त्रले यही नीति गर्छ। अर्काको धर्मको विरोध नगर्नु, आफ्नो धर्म नछोड्नु, अन्याय गर्नु, अत्याचार गर्नु, भ्रष्टाचार गर्नु, घुसखोरी गर्नु, तस्करी गर्नु, चोरी जारी पैठारी गर्नु यो पाप गरेको हो। पापको प्रायश्चित्त हुन्छ अज्ञात ज्ञातमा पन्नम प्रायश्चित्त समाचरित। तर एउटा कुराको प्रायश्चित्त हुँदैन धर्म छाडाको, त्यो धर्म छाडा भनेको के हो भनेदेखि आफ्नो धर्मलाई छोडेर अर्काको धर्ममा पुग्दछ जो त्यही हो धर्म छाडा। सबै कुराको छोडपत्र हुन सक्छ, धनको छोडपत्र हुन सक्छ, मानको छोडपत्र हुन सक्छ, पत्नीसँग छोडपत्र हुन सक्छ, छोरासँग पनि छोडपत्र हुन सक्छ, तर एउटा चीजसँग छोडपत्र हुन सक्दैन, त्यो हो आमा। आमासँग छोडपत्र हुँदैन अनि त्यसपछिबाट धर्मसँग छोडपत्र हुँदैन। आमालाई तिमीले जन्माएकी हौ, तिमी त्यति सानी छौ, म यति ठुलो छु, तैँले भन्दा हुन्छ, मिल्ला त्यो कुरो? त्यस्तै त्यो धर्ममा मान्दिन भनेर पैसामा बिक्री हुँदाखेरिमा त्यो कुरो संस्कारले दिएला मिल्दैन। त्यसै कारणले आमा र धर्मको चाहिँ छोडपत्र गरेको सवाल मिल्न सक्दैन महाराज परीक्षित। यस कारणले धर्मको रक्षा गर्नु, आफ्नो रक्षा धर्मले अवश्यमेव गर्नेछन्, यो अवश्यमेव, यसमा फरकको मत होइन। राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। अनि सबभन्दा सजिलो भगवानमा प्राप्ति हुने धेरै मार्ग मध्येमा कुन मार्ग हो त प्रभु राजा परीक्षितले सोध्नुभयो। अब एउटै कुरा सोच्नुहोस्, बिहान जुरुक्क उठ्नुहोस् तपाईँ, आफ्नो आसनबाट पूर्वपट्टि फर्कनुहोस् या उत्तरपट्टि फर्कनुहोस्, दुई घुँडामा हात राखेर ज्ञान मुद्रामा राख्नुहोस् प्रभुलाई, शरीरलाई पिलर जस्तो स्तम्भ बनाउनुहोस्, अनि आफ्नो योनिद्वारबाट तालुसम्म 6 वटा चक्रको चिन्तन त्यही जब मेरुदण्डमा परिकल्पना गर्नुहोस्। पुछारमा ज्योतिर्मय चक्रले पूर्ण भएको 4 अक्षर छन् जसमा ओ स स स, त्यसलाई मूलाधार चक्र। नाभिमा 6 वटा अक्षर आतीत ब्रह्म छ, त्यसलाई स्वादिष्ठान नामको चक्र, ब भ म ए र ल। अनि त्यसदेखि पछाडि छातीमा मणिपूरक नामको चक्र, 10 वटा अक्षर आतीत ब्रह्मले पूर्ण भएको चन्द्रमाको कान्तिले द्वाजनले मान भएको शक्ति छ, 10 वटा अक्षरमा ड ढ अण त थ द ध न प फ। घाँटीमा 12 वटा अक्षर आदित्य चक्र छ, त्यसलाई अनाहत नामको चक्र भन्दछ, त्यसमा 12 वटा अक्षर छन्, त्यसमा सूर्यको जस्तो ज्योति बलेको छ, त्यसमा क ख ग घ ङ च छ ज ज य ट ठ, कबाट ठ सम्मको अक्षर अटाउने हुनाले घाँटीको नाम कण्ठ भनेको। र अनि त्यसदेखि पछाडिबाट अनि दुई आँखाको बीचमा पुग्नु, त्यो दुई आँखाको बीचमा पुगिसकेपछि अच वर्ण छ, त्यो आचरण भनेको अ आ ई ऊ रि रि लि लि ए ऐ ओ औ अम अ। अब त्यसलाई फेरि मणिपूरकले पूर्ण भएको छ चक्र, त्यसपछिबाट हाम्रो जब तालुमा गएपछि दुईटा अक्षर छ, त्यसमा भन्छ अर्थात् निधारका टुप्पामा दुईटा अक्षर छ, त्यो दुईटा अक्षर के हो? सो हम, हम स, हकार गर्दा नाकबाट बाहिर आउने, सकार गर्दा भित्र जाने, श्वास खेलिरहने, 24 घण्टामा 21,600 पटक श्वास फेर्ने, केही ओछिनमा बसेर 600 गणेशलाई दिने, 6000 ब्रह्माजीलाई 6000 विष्णुलाई 6000 शिवलाई 1000 गुरुलाई 1000 चिद आत्मा 1000 परमात्मालाई दिएर जपसङ्ख्या निवेदन गर्ने कुम्भक पूरक रेचक भन्ने तीनटा वायुको गतिलाई बुझ्ने र थन्क्याउने फाल्ने प्राण अपान ज्ञान उदान समानमा शरीरको लय गराउने अनि तेज पुञ्ज शरीर भगवत भक्तिमा चित्त लगाएर प्रभुमा अर्पण गरेपछि सत्स्वरूप यहाँबाट गएको वायु चित्त स्वरूप बीचको वायु र आनन्द स्वरूप माथिबाट आएको वायुमा सम्मिश्रण भइसकेपछि सत् प्लस चित प्लस आनन्द त्यसैलाई भनिन्छ सचितानन्द प्राप्त। यसैबाट अब पाउनु पर्ने कुरा केही रहँदैन महाराज परीक्षित सुन्नुभयो त मेरी माता श्री भनेर माता देवहुतीलाई भगवान कपिलले शाश्वत ब्रह्म ज्ञानको उपदेश यथार्थ प्रमाण गराउँदै हो बक्सन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट।

महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ, अब संसारमा सबभन्दा ठूलो डर र समस्या भनेको कालको हो महाराज। कालको प्रभावबाट धन्दा गर्ने, कालका डरले कसैले धर्म छोड्न सकेका छैनन्, मान्छेले बाहेक, मानिसले बाहेक अरू कसैले धर्म छोड्न सकेका छैनन्। त्यत्रो अर्ना रागो छ, त्यत्रो भयंकर रागो एउटा जुइनोमा एउटा दामलामा अड्किराखेका हुन्छ, भोग्ला भने उहाँ उहाँ कराउँछ, बरु त्यो छिनाएर जान हुँदैन भन्छ, बसिरहन्छ। त्यत्रो डरलाग्दो साँडै छ, त्यसले पनि जब डुग्रिरहेको छ बारम्बार भोग्लायो भने त्यसले किलो दामलो उभकाएर जब एउटा जोतार छिनाएर जान सक्दैन होला, त्यो हलिले जे भन्छ त्यति छेउ भने छेउ कुन भने कुन। यसै कारणले त्यत्रो डरलाग्दो अरबी घोडा छ, त्यत्रो प्रकारको मत्ता हात्ती छ, अङ्कुशेका कर र लगामका भरमा काम गरिराखेका छन्। त्यत्रो डरलाग्दो सर्प छ गोमन, उसले पनि मानिसलाई देखेपछि हा मेरो धर्म होइन, त्यो नजिस्किएसम्म हान्न हुँदैन भनेर ऊ दौडन्छ। त्यत्रो बाघ छ, त्यत्रो भालु छ, सिंहचार दुर्ल धर्म छोड्दैन। अरिङ्गाल बारुलो बछिन बिच्छीले जब मनपर्दी गरेर आएर टोक्न थाले, कसको के लाग्ने थियो होला, उनले पनि हा नचलाए केही नै गर्न हुँदैन भनेर बसिराखेका छ। कसैले पनि धर्म छोडेको छैन, तर धर्म मान्छेको आँखा कान छल्न पाएपछि मान्छेले चाहिँ छल्यो। यसै कारणबाट महाराज परीक्षित, धर्म नै विश्वको आधार हो, कालको प्रभावबाट धन्दा गर्न समय बलवान छ, समयलाई कहिल्यै पनि फेरा नपाल्नु, समयको प्रतिपादन गर्नु, समयको रक्षा गर्नु, समय नै बलवान हो। अब त्यसदेखि पछाडि समयको सदुपयोग गर्नु मेरो महाराज, अब हामीलाई मर्ने बेलामा ज्यादै बाधा हुन्छ, पीड़ा हुन्छ, यातना हुन्छ, कठिन हुन्छ, सयवटा बिच्छिरे दशै समानको समयको लागि पीड़ा हुन्छ, मर्ने बेला भो ज्यादै भो। मर्ने बेला भएका बेलामा सारा जनहरू सोध्न आउँछन्, अब ओछिनमा पल्टेको छ, चारैपट्टिबाट घेर्यो, पत्नीले जब पाउपट्टि भने शिरपट्टि बस्यो, छोरा पाउपट्टि बसे, धुरु धुरु धुरु भइरहेको बेलामा के भन्छन् ती परिवार? कोही बोल्दैनन्, गाउँलेहरू सारा आउँछन् र तिमी के खान्छौ भन्छन्, मर्ने बेला आएर तिमी के खान्छौ, दही खान्छौ, दुध खान्छौ, काजु खान्छौ, स्याउ खान्छौ, पेस्ता खान्छौ, तिमी के खान्छौ, तिमी जे खान्छौ म त्यही ल्याइदिन्छु भन्छ मर्ने बेला, अहिले ल्याइदियो कति खाइदो, अब पक्कै खाँदैन भनेर सोध्न आएको गामै मिले, कसले के खाने, खानेकुरा जब जब मुखबाट त सारा आसामबाट मौला लगाइसक्यो, के खाने, खानेकुरा के हो मर्ने बेलामा? राम राम राम रामेति रामेति रमे रामे मनोरमे सहस्र नाम तातुल्य राम नाम वरानने अच्युतम केशवम राम नारायण कृष्ण दामोदरम हरि श्रीधर माधव गोपिका वल्लभ जानकी नायक रामचन्द्रम भजे। यही हो खाने। श्रीमा काली महालक्ष्मी मा सरस्वती गणेश भास्कर देवी शिव विष्णु पञ्चमै नै देवता हुन कानबाट खाने र नि मर्ने बेला भो, प्राणवायु सारा सम्पूर्ण जाने बेला भो, आकार हुकार चितकार पर्यो, शरीरमा बडो चेष्टा उठ्यो, शरीर रूपी प्राणवायु निक्लेर जब शरीरबाट गयो, यमराजका दूतले च्याप्पै समाए, ढोकासम्म पत्नी रुँदै आइन्, छोरा लास्कारसम्म वस्तु बाबु जाय जताउनु बाणो जहाँको आज भन्यो भोलि भन्यो, जिन्दगी हो बित्यो नि।

महाराज परीक्षित भाई सुखदेव ने सारा संपूर्ण संसार को गति रहे बुझाओ भयो। रानी प्राणवायु गयो, छोरा छोरी सारा संपूर्ण रुन लागे। श्रीमती मलाई नै लैजाऊ, मेरो प्राण तिमी कहाँ गा छौ, मलाई नै लैजाऊ भनेर दुरु दुरु पति मरेपछि रुन लागिन्। उनी त त्यतिसम्म त भन्छन्, श्रीमान चाहिँ त पति पत्नी मरि भनेदेखि 13 दिन बेलुका मिटिङ राख्न पो थाल्छ। ल बाबु अब के गर्ने, यत्तिकै जिन्दगानी बिताउन सकिँदैन होला, के गर्दौ त मेरो व्यवहार भन्न थाल्छ। बिहा गर्ने सुरु गरेको त्यस्तो भयो। पति त जब मलाई नै लैजाऊ भयो, मेरो भगवान जहाँ जानु मलाई पनि हुँ लैजानु त भन्थिन्, उनी त भन्न त भाउ र जाम भने त उनी पनि किन जान्थिन् र जान्थ भित्रभित्र जान्थिन्, जे भयो नि त्यतिसम्म त भन्थिन् उनी त। महाराज परीक्षित यस कारणबाट जीवनमा ठूलो घाटा भयो, शरीर नष्ट भ्रष्ट भयो। जलाइदिएमा खरानी, गाडिदिएमा माटो, त्यसै छोडिदिएमा स्याल कुत्ताको बिस्टा, क्रिममा बेट भस्म संगीत, शरीरको नष्ट भ्रष्ट भयो सारा। जब बाबु आमा मरिसकेपछि आमाहरूलाई, जब आमा बाबा मरिसकेपछि छोरा बुहारीलाई सारालाई रमाइलो दिन आए, मिठो खाने दिन आयो, अधिकार प्राप्त भयो, सम्पत्ति आफ्नो हातमा आयो, सारा खुशी राजी भए। आफूले कमाएर राखेको सारा सम्पत्ति अर्काको छोरीले आएर सञ्चय गर्न थाली, बहुत खुशी राजीका साथ। महाराज यस्तै प्रभावबाट सारा जीवन बित्छ। जसको पनि यो मर्दाखेरिको गति भयो, मरिसकेपछि जब वर्ष वर्ष दिनमा कहिले नपाकेको केरा त्यही दिन पाक्ने भयो, कहिले नपनाएको रोटी त्यही दिन पाक्ने भयो, कहिले नभएको पायस त्यही दिन खिर खान पाइने भयो, बाबामा मरेपछि मिठो खाने दिन पो आए। राजन यस्तो छ संस्कार। यसैले अब तिनका लागि भन्दा आफ्नो निमित्त आफ्ने वा केवलम त्रवे भेदा भेद हुने भेद त्यहाँ आफ्नो बन्धु आफै बुझेर काम गर्नु पर्ला। राजा परीक्षितलाई सुखदेवले बताइबक्छु र यतापट्टिको वंशमा वर्णनमा के भनिदिनु भयो भने, ठिकै छ महाराज, अब जन्मदाको आपत्ति पनि वर्णन गर्दछु भनेकन जन्मदाको आपत्तिको पाख्यान पनि प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणको अहिले 10वां तृतीय स्कन्दको कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितका हजुरमा सुखदेव स्वामीले कथाबाट प्रवचन दिनुभयो। अब मर्ने बेलाको गति मैले बताएँ, जन्मदामा पनि त्यत्तिकै हत्य र आपत्ति छ। आमाको रक्तस्रावतमा पुरुषको शुक्रकिटनामको ब्रिय समिश्रण गर्भधारण भयो, कलल शोक रात्रण पहिलो दिनमा कलल आवाज हुन्छ, दोस्रो दिनमा 5 दिनका दिनमा मकैको दाना प्रमाणको बच्चा, 10 महिनामा 1 महिनामा शिरको आकार बन्छ, 2 महिनामा लिङ्ग र छिद्रको आकार बन्छ, 3 महिनामा धातु पूर्ण हुन्छ, 4 महिनामा अङ्गहरू तयारी हुन्छन्, 5 महिनामा अङ्ग बङ्ग प्रत्यङ्ग सारा सम्पूर्णको सामग्री तयारी भइसकेको हुन्छ, 6 महिनाबाट आमाको दाहिनेपट्टि कोखमा बसेर बच्चाले प्रार्थना गर्छ र सयौं जन्मको ज्ञान प्राप्ति गरेर म यो थिएँ, यहाँ आएँ, यसरी खाएँ, यसरी गएँ, यसरी मरे, आज यो भयो, सब कुराको अनुभव गर्छ, रुन्छ, धुरु धुरु भगवान म कहाँ जाने हो, अब मलाई उद्धार गरिदेऊ भनेर ईश्वरसँग प्रार्थना गर्यो। तर अब म अपराध गर्दिन, आमाले जब खाएको तातो पिरो अमिलो टरोले त्यो बच्चालाई चर्यायो, खाने कुरा कहाँडा खान्छ भन्दाखेरिमा आमाले खाएको आहारा जाने आन्द्राको र बच्चाको नाभिबाट तयारी भएको त्यान्द्राको त्यसको रिज्वेन्ट हुन्छ, सलाइन पानी दिए तप्प तप्प तप्प, त्यसै प्रभावबाट नाभिबाट खान्छ त्यसले। भगवानको भजन मनन कीर्तन गर्यो, प्रार्थना गर्यो, कहिले नबोल्ने तरिकाले प्रभुको हे ईश्वर अब म अपराध गर्ने छैन, म अन्याय गर्ने छैन, अत्याचार गर्ने छैन, यहाँबाट मलाई निकालिदिनुहोस्, मैले बोलाएको समयमा आएर हजुरको सेवामा तत्त्वचित्त हुनेछु, मेरो प्रभु मलाई नबोलिदिनुहोस्, भगवान हजुरलाई कोटी मेरो प्रणाम छ भनेर ध्यान गर्छ, विन्ती गर्छ। अनि त्यो 9 महिनासम्मको लागि त्यसले प्रार्थना गर्यो, 10 महिना लाग्यो आमाको दाहिनेपट्टि कोखमा बसेर बच्चाले प्रार्थना गर्यो, एकदम खुशी साथ ध्यान गर्छ भगवानको र अनि सुति नाम गरेको वायु र प्रसुति भन्ने वायुले जब बाहिर भित्र जब प्रवेश गर्छन् र भुमरी मचाइदिन्छन्, अनि त्यो बच्चा प्लट खान्छ, पल्टिन्छ, अनि सोझिसकेपछि सुति र प्रसुतिले तान्छन्, त्यही बेलामा बच्चा च्याकार गरेर बाहिर जन्मेपछि रुन्छ, रोएको बेलामा यहाँसम्म त भित्र म अब म कहाँ भनेर रोयो। अब त्यसदेखि पछाडि संसार बाहिरमा आयो, अब आमाको व्यथा सारा विश्व भयो, बुरु व्यथा त बाउपट्टिको स्वार्थ त्यति भएपछि खोज्ने मिल्नेपट्टिमा बाउलाई त चिन्ता पर्यो, कुखुरो कहाँ छ, बाख्रो कहाँ छ, चामल कहाँ छ, तेल कहाँ छ, घिउ कहाँ छ, घुटुन कहाँ छ, ज्वानो मेथी कहाँ छ, भगवान
म कहाँ घाँस पर्नु छैन, दौडिया छ भाउजरी। यसै कारणले अब त्यसरी बच्चा जब जन्मियो, त्यो बच्चा जन्मिसकेपछि अब बाल अवस्था शिशुमा रुँदैमा गयो, बाल अवस्था खेल्दैमा गयो, तरुण अवस्था जब यस किसिमबाट रमाइलो मान्दैमा गयो, वृद्ध अवस्था चिन्ताले भरिएर जीवन बित्यो। बालस्ताबो क्रीडा सक्तो तरुणै ताबो तरुणै रक्तो वृद्धस्ताबो चिन्ता मग्नम। अब मर्ने बेला भयो, अब जब शरीरमा चेष्टा उठ्यो, जानी बेला भयो, सारा सम्पूर्ण आफूले त्यत्रो कबल गरिरहेको छ गर्भभित्र, एकै पटक भगवानको नाम संकीर्तन केही नगरीकन जब मर्न आँट्यो, लास घाटमा लय मर्यो पनि, अनि जलाए फाल्दी हेर मेरो महाराज, त्यस्तो प्रकारले जीवन बित्यो। गर्भो व्याधो मसाने च पुराण या मतिर भवेत सयन्ति थिरतम यन्ति कोन मुच्येन बन्धनात्। गर्भवासमा बस्दाखेरिको ज्ञान सधैँ आएदेखि, पुराण सुन्नाको जस्तो मती सधैँ सप्रेदेखि, लासलाई घाटमा जलाएको बेलाको जस्तो मती सधैँ विकसित भएदेखि, रोगले ग्रस्त पारेको बेलामा जस्तो भगवान सधैँ सम्झना आएदेखि, कोन मुच्येन बन्धनात् को बन्धनमा पर्दथ्यो। यसै कारणबाट महाराज परीक्षित भनेर राजा परीक्षितलाई, यस कारणले जीवनको सब सारा सम्पूर्ण संहार हुँदै गयो। तर अन्तमा जब साथमा केही नजाने कुराको निधो भयो, धन पुत्र सुत धरा दुई दिनको मेला, धन पुत्र सुत धरा दुई दिनको मेला, आखिरीमा पर्नु पर्ला।

महाराज परीक्षित को हजुर मा सुखदेव ले बताउनु भो लौ त सौन कादरी शेषर हो भनेर सौन कादरीलाई पौराणेश्वरले नैमिषारण्य नामको क्षेत्रमा आज्ञा गरिबक्सु र अन्तत्वगत जीवनमा जति सुखे जसले जे गरे तापनि महाराज परीक्षित अन्ति नारायण स्मृति अन्तमा भगवान नै पूर्ण साकार। एउटा कुरा अर्को कुरा आफ्नै माता देवहूतिका उपरमा भगवान परब्रह्म परमात्मा परमेश्वरले उपदेशात्मक पक्षले ज्ञान वर्धकको वर्णनमा आत्मसानुभूति प्रदान गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा यो श्रद्धाबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण भयो तृतीय सन्नको अन्तिमतिर कति कथाको वर्णन गरिन्छ भने देखिन लौ त राजा परीक्षित एक दिन के भएछ भन्नुहोला भने देवहूति महारानी आफ्नै मातालाई भगवान कपिले देव प्रभु आज्ञा गर्नु चामा साङ्ख्य योगको लक्षण हजुरलाई मैले बताएँ तर सबै कुरा सबै विषय सबै प्रकारको प्रक्रिया जे होस् तत्व ज्ञान छैन भने मानिस मुक्ति हुँदैन। पुण्य गरेर स्वर्ग सम्बन्ध गइन्छ पढ्नु भएको छैन शास्त्रमा छिडे पुण्डे मर्त्य लोक विसन्ति भन्छ। पुण्डे छौन्जेल सम्मका लागि स्वर्गको बास पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्छ भन्छ। त्यो त के भयो त भन्दाखेरिमा रमाइलो ठाउँमा टिकट काटेर फिल्म हेर्न गए जस्तो रहेछ स्वर्ग। पुण्डे छौन्जेलसम्म स्वर्ग बस्ने पुण्डे समाप्ति भएपछि फेरि यहीँ आउनुपर्ने भएपछि त टिकटको टाइम छौन्जेलसम्म त्यहाँ टिकटको टाइम पूर्ण भयो अर्को सो हेर्न मन लाग्यो भने अर्को टिकट काट्न आउनु पर्यो त्यस्तै भयो टिकट सिस्टम भयो त्यहाँ। यस कारणले कहिल्यै पनि जन्मबाट मृत्यु मृत्युबाट जन्म नै नहुने ठाउँ कहाँ हो तत्व ज्ञान पिहि नश्च ततश्च पुनरागति भन्छ। तत्व ज्ञान भयो भने फेरि यस मण्डपमा आउनु पर्दैन यस धराधाममा आएर फेरि जन्म मृत्युको चक्र मर्नु र जिउनुको आपत्ति र विपत्तिबाट अवकाशमय जीवन हुने हुनाको कारणले राजन परीक्षित ईश्वरको नाम जपे स्वर्ग प्राप्ति तत्व ज्ञान भएपछि जीवन मुक्ति है त। स्वर्ग भनेको कुरा त्यो कहिल्यै स्वर्ग सम्मको लागिमा चाहिँ अप्ठ्यारो स्थिति होइन। कर्म गरेर उपासना गरेर ज्ञान वैराग्य ध्यान भक्ति मनन चिन्तन तीर्थ व्रत यज्ञ दान इत्यादिले स्वर्ग गइन्छ। तत्व ज्ञान भएपछि मात्र जीवन मुक्ति हुने हुनाको कारणले ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला तत्व ज्ञान छैन भने

0: परीक्षित भनेर राजा परीक्षित गए हजुरमा सुखदेवले तत्व ज्ञान नै सर्वोपरि ज्ञान हो तत्व ज्ञान दिनस ततस्य पुनरागति भनेर राजा परीक्षित गए हजुरमा सुखदेव स्वामीले बताउनु भयो लौ त मेरो आमा अब तपाईँ के सुन्न चाहिए भन्छन् त मेरो माता चाहिँ समयको पनि पाबन्दी भयो पिताजीलाई हजुरले छोड्नुभयो हजुरलाई पिताजीले छोडेर जानुभयो जंगलको बास नौवटा दिदी मैले दिनुपर्ने ठाउँमा दिएँ म पनि अब जब आज्ञा पाए जाने थिएँ मेरो आमा भनेर प्रभुले आज्ञा गरिबक्छु भगवान कपिलले यस्तो परमात्मा कपिलको वचन सुनेर आमा रुन लाग्नुभयो माता रुन हुँदैन हजुर यहाँबाट विदा हुनुहोस् आजै तपाईँको पति मेरो पिताजीसँग हजुरको वैकुण्ठ धाममा भेटघाट हुनेछ अब मलाई आज्ञा दिइबक्सु यस्तो प्रकारको परमात्मा कपिलका वचनबाट प्रभावित भएकी माता श्री देवहुतीले भन्न लाग्नुभयो भगवान प्रभुको चरण कमलमा विन्ती गर्नुहुन्छ मेरो ईश्वर सत्तम व्रतमे जठरेण नाथ कथम त यसो विषमयुगान्ते बट पत्र एक सेते समया शिशुरग्र कृपान परमात्मा हरे जसले मार्कण्डलाई बटपत्र साईबाट विश्व ब्रह्माण्ड आफ्नो पेटमा देखाएर छर्लङ्ग बनाइदियो माया विभूतिको दर्शन त्यस्तो प्रभुलाई मैले मेरो जस्तो जवाबागी पेटमा मेरो उदरमा कसरी गर्व धारण गर्न सके धन्य हो मेरो जन्म धन्य हो मेरो भाग्य भन्दै आमा भन्नुहुन्छ सेव विश्वस भवन विदत्ते गुण प्रभावण विवेक्त प्रिय स्वर्गा दिन यो विदत्ता विसन्धि रातमै नसक्तो तर कत सक्ते विश्व ब्रह्माण्डमा न हजुरलाई कसैले चिन्न सक्यो न जब कुनै प्रकारबाट देवत्रिङ्ग नर देवता मनुष्य र पशुका योनिमा जन्मिएर धेरै काम प्रभुले गरिबक्स्यो विश्व ब्रह्माण्डको नायक आज हजुरलाई मैले पेटमा धारणा गर्न सके धन्य हो मेरो जन्म अब मैले प्रभु कहाँ जाऊँ भनेर विन्ती गरिबक्सेको थियो मेरो आमा अब तपाईँलाई म प्रमाण गरिदिन्छु भनिकन कपिलदेव भगवान आज्ञा गर्नुहुन्छ ज्ञान भावेन तनमुक्ति जीवन मुक्ति रुद्रियते भनेर आज्ञा गरिबक्सु भगवानले ज्ञानको अपूर्ण प्राप्ति भइसकेको कारणले जीवन मुक्ति हुनुहोस् आमा भनिकन आफ्नी आमा देवौतीलाई भगवान कपिलले स्व शरीरको वैकुण्ठ धाम दिलाउने काम गरिबक्सु र पिताजीसँग त्यही दिन भेटघाट भयो र मुक्ति प्राप्त भयो लौत राजन परीक्षित अब तपाईँ के सुन्न चाहि बक्सन्छ भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले आज्ञा गरिबक्सु र माता देवहुती र कपिलले भगवान संवाद परिपूर्ण भयो कपिलले परमात्मा परमेश्वर यस किसिमले अहिले गंगा सागरमा विराजमान हुनुहुन्छ आमा त्यही दिन वैकुण्ठ धाम गति तृतीय स्कन्ध सुसम्पन्न राजा परीक्षित महाराज अब बाँकी आउँछ तपाईँ के सुन्न चाहनुहुन्छ भनेर घुणा प्रियन्त कथा श्रीमद् भागवतको महिमा हजुरलाई मैले प्रस्तुत गरेँ अब बाँकी अंशको लागि तपाईँलाई जब तेग्रा पर्यन्त चतुर्थ स्कन्दमा प्रयोजन गर्दैछु विराट विभूति सुदृढ गर्नका लागि बनिएको भागवत भनेकन राजा परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवतमा प्राणको
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858407719 र 9858517115
4: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43। कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 9855-17-645 र 9884-21-313।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
11: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385-21599 र मोबाइल नम्बर 9840-39117।

0: Extreme Energy Drink.
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9740-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 9840-50-227।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भयो
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
11: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
12: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
12: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।